0: آپ کو سیدھا بتاؤں جس سے کہ آپ سب کا جو پریم میرے پرتی ہے وہ بنا رہے، اور مجھے وشواس ہے، مجھے کوئی پریشانی نہیں ہے کہ میری جو ریپوٹیشن ہے اس کو جو لوگ بگاڑنا چاہتے ہیں وہ اتنی آسانی سے بگڑے گی، کیونکہ سچائی دوستو الٹیمیٹلی اسٹینڈ کرتی ہے، بھلے ہی آج کے یگ میں کلی یگ میں دنیا دھن کے پیچھے، دھن کے بیچ میں، دھن کی ایک ڈھیر میں سچائی کو دبا دیتے ہیں، پریاس کرتے ہیں کہ الٹیمیٹلی وہ سچائی چھپ نہیں سکتی، آخر کار تو منوشیہ کو اپنا چہرہ خود سویرے شیشے میں دیکھنا ہوتا ہے، مجھے پتا ہوتا ہے کہ میں نے کیا غلط کیا اور کیا صحیح کیا، تو اس دن لگ بھگ 45,000 کروڑ کا دینداری ہمارے پورے گروپ پر تھی، اس میں سے 43,000 کروڑ لگ بھگ ہم نے چکایا ہے، باقی جو 2,000 کروڑ کہیں کمپنیوں کی جن کے ایسٹ لائبلٹیز میں گڑبڑ تھی اور تھی، اس وجہ سے وہ رکا ہے۔ یہ جو وشے این سی ایل ٹی میں ہوا تو وہ کیول اور کیول میں نے پرسنل گارنٹیز کچھ لینڈرز کو سائن کر کے دی تھی، اور مجھے نہیں پتا کیوں، پر کچھ لینڈرز کے پورے پیسے بھی چکا دیے گئے تھے، لیکن انہوں نے بھی این سی ایل ٹی میں اپنے کلیم داخل کیے، کسی کارن سے کیے ہوں گے، ہونے نہیں چاہیے تھے، بہت سے کیسز ایسے ہیں، یہ جو ٹوٹل کلیم جو 22,000 کروڑ روپیہ لوگ بولتے ہیں، کیول 3,900 کروڑ کے لگ بھگ تھا، اور جب ہمارے گروپ کی ٹوٹل دینداری 45,000 کی ہے، 42,000 اس میں سے دے دیا گیا، 43,000، 2,000 بچا، تو باقی 3,900 کہاں سے آ گیا؟ چلو خیر جو بھی ہے وہ آیا بھی، اس میں سے کر بھی 2,000 کروڑ ایسے لوگوں کے ہیں جنہوں نے کبھی پرسنل گارنٹی انووک بھی نہیں کی، انہوں نے بھی کلیم داخل کیا، جو ریزولوشن پروفیشنل کورٹ نے لگائے تھے انہوں نے سب کا کلیم سویکار کر لیا، اور دوستو اس میں سے بھی 620 کروڑ کا کلیم ہم نے سیٹل کیا ہے، جو بوروئنگ اینٹیز ہیں انہوں نے کچھ 1,100 کروڑ کے لگ بھگ ابھی بھی آفر لینڈرز کے پاس پڑی ہوئی ہیں، تو ہمارے گروپ کی اینٹیز سب لوگ کمیٹیڈ ہیں ہر ایک کا ایک ایک پیسہ چکانے میں۔ میرا یہ ماننا ہے اور یہی بزرگوں نے سکھایا ہے کہ جس کا دینا ہے اس کو دیا جائے، ہم نے بہت سے پیسے لینے بھی ہیں، کئی جگہ پہ پھنسے ہوئے ہیں، انفراسٹرکچر کے پیسے اسٹیٹ گورنمنٹ سے پڑے ہوئے ہیں لینے کے لیے، اس کے پیچھے لگے ہیں ہم، کچھ ایک دو پراپرٹی اور ہیں جو بیچی جانی ہے، اس وجہ سے ہی آج زی واپس ہم نے 20% کے لیے ایک فیملی نے اپنے پیسے اکٹھے کر کے لیا ہے۔ جہاں تک میرا نجی پرشن ہے، یہ بھی ایک لانچھن لگایا گیا کہ میرے پاس بہت زیادہ ویلتھ تھی جب ہم نے لون لیا، لیکن بعد میں ہم نے کل 31 کروڑ روپے کی دکھائی، اب یہ بھی ایک مِتھ ہے جو کسی نے چلا کے رکھا ہے، کہیں کسی نے ریکارڈ پہ لکھ دیا گروپ کی جتنی مارکیٹ کیپٹلائزیشن تھی اس کو لے لیا، اس کو میرا نجی سمپتی کے روپ میں دکھا دیا، 45,000 کروڑ روپیہ نیٹ ورتھ ہے سبھاش چندرا کی، ایسا بتایا 2017 میں، جبکہ میں 2016 میں جب راجیہ سبھا کا سدسیہ بنا تو اس میں وہاں پہ ڈکلیریشن دینا ہوتا ہے، اور ڈکلیئر کیا، اس میں میری نیٹ ورتھ تھی 39 کروڑ 339 کروڑ سم 70 lakhs اور سم تھنگ، جب 2016 میں 39 کروڑ 60-70 لاکھ डिक्लेयर कर रहा हूं तो 2017 में वो 45,000 करोड़ कैसे बन जाएगी। तो ये सारी चीजें कुछ लोगों को ठीक नहीं लग रही हैं, लेकिन अल्टीमेटली सच्चाई जो है वो प्रिवेल करेगी। मैं बल्कि आपके माध्यम से बैंकिंग सिस्टम को, आज इस देश की फाइनेंस मिनिस्टर को और बैंकिंग सेक्रेटरी इत्यादि को भी ये कहना चाहूँगा कि आप किसी इंडिपेंडेंट ऑडिटर को लगाइए, उनको इतना ही सवाल पूछिए कि भाई इस ग्रुप का जब इनको जब इन्होंने पहली बार फाइनेंशियल मार्केट में डिफॉल्ट किया उस समय कितना इनकी बोरोइंग थी और कितना इन्होंने अब तक पे किया। दूध का दूध पानी का पानी सामने आ जाएगा। आज मैं आपसे ठीक हंस के साधारण रूप से बात कर रहा हूँ, एक ऐसे व्यक्ति की तरह से बात नहीं कर रहा जिसका सब कुछ चला गया हो, जो आखिरी 6.5 करोड़ रुपया बचा है मेरे पास वो भी अब इस प्लान के अनुसार पे करना पड़ेगा। एक मेरा छोटा रेजिडेंशियल मकान है उसको मैंने पार्टली भाड़े पे दिया, उसकी इनकम से मैं अपना खर्चा चला रहा हूँ, मुझे कोई अफसोस नहीं है दोस्तों। और फिर कमाऊँगा, पायनियर हूँ, अच्छे काम नए काम करना जानता हूँ, आगे भी करूँगा। अभी तो फिलहाल तो एक मैंने स्विट्जरलैंड में मेरे मित्र हैं जो इन्वेस्टमेंट का काम करते हैं, उनके यहाँ सर्विस करने का मैंने एक प्लान किया है, डिटेल में दूंगा आपको आने वाले 1-2 हफ्ते में। उनकी इन्वेस्टमेंट भारत में और कहीं पे भी कुछ भी होगी तो वो देखूंगा, जिससे कि अपने आप को दोबारा एस्टेब्लिश कर सकूं। और आवश्यक ये भी है कि कहीं ना कहीं परिवार से 2-4 करोड़ रुपया उधार लेके उसको भी अपने किसी न किसी स्टार्टअप्स में और में लगाएंगे, जो कि आगे बढ़ सकें, आगे वापस अपना जो खोया हुआ अतीत, एक सक्सेसफुल पायनियर और जिसने नए नए बिजनेस इस देश में शुरू किए, 8,000 परिवारों को रोजगार दिया, इस देश की इकोनॉमी में कंट्रीब्यूट किया। मुझे ध्यान में आता है कि ये 50-52 साल के मेरे वर्किंग लाइफ में मैंने कम से कम फाइनेंशियल सिस्टम को 60-70 हज़ार करोड़ का ब्याज दिया होगा, लेकिन कमाया भी, आगे भी बढ़े। जो व्यक्ति 17 रुपये लेके निकला, एक समय में इस देश का 1 ऑफ द रिचेस्ट top 10% में भी नाम आया, मुझे उसका कोई अफसोस नहीं है। और आज सब कुछ चला गया, उसका कोई दुख नहीं है। तो मैं केवल और केवल आपको यही रिक्वेस्ट करूँगा कि आप किसी की बहकावे में मत आइए। गलत व्हाट्सएप और सोशल मीडिया पे दुनिया भर की बातें मेरे बारे में जो कही जा रही हैं उनको वेरीफाई करिए। और मैं आपको अधिकार देता हूँ कि आप मुझे, मेरा तो सब कुछ ओपन है, मुझे मेल करिए, आपके प्रश्नों मेरे से पूछिए सीधा, मैं आपको जवाब दूंगा। इसके साथ ही आपने अपना अटेंशन मुझे दिया, मेरी इस वीडियो को, इस स्टेटमेंट को दिया, उसके लिए मैं आपका बहुत बहुत आभारी हूँ। आपका प्यार ऐसे ही बना रहे, धन्यवाद, जय हिंद।
1: Right, now shifting our focus, Chinese President Xi Jinping chaired a top-level Communist Party meeting to coordinate rescue and relief efforts in the aftermath of the floods along the Nepal-China border. Now, China has confirmed 5 deaths and nearly 560 people missing in Tibet after the devastating mudslide. Xi Jinping extended his condolences to Nepal's president over the hundreds of deaths caused by the landslide on the country's border. He has also pledged China's support in Nepal's aid efforts. However, authorities in Beijing have reportedly highlighted that the disaster originated with a glacier collapse on the Nepal side of the border. The Political Bureau meeting focused on the response to the mudslide and the flash floods that hit Gyurong County in southwestern Tibet region. The meeting started with observing a moment of silence for the victims of this disaster. Xi Jinping ordered authorities to step up rescue and search operations for missing Chinese and foreign nationals. The meeting also called for close monitoring of the barrier lake formed by the disaster amid fears of further landslides and flooding. The move comes as an overflowing barrier lake temporarily forced rescue teams on both sides of the border to pull back. China has also pledged emergency aid to flood-hit Nepal. Beijing said it will carry out international rescue cooperation. Xi Jinping has tasked Premier Li Qiang with overseeing the rescue and relief efforts. Vice Premier Zhang Guoqing has been sent to the disaster zone. Nepal and China resumed rescue operations after a brief halt as an overflowing barrier lake posed risks. Now, this eased fears of another major flood surge in the affected region. Chinese Premier Li Qiang paid a visit to the disaster site on the Tibet side amid rescue efforts. The disaster has left a trail of death and destruction on both sides of the Nepal-China border, with hundreds still unaccounted for. Authorities are racing against time to trace and find survivors and avert further loss. Now, six injured penguins have returned to the waters off Argentina after undergoing rehabilitation, and the birds were rescued after being caught in fishing gear or affected by oil spills. The return marks the second group to be freed this year. We leave you with a report on that. News and updates will follow on the other side of a very short break. You're watching We On, World is One. Do stay tuned.